0: Coming up next is Bol Ke Lab Azad Hain Tere with Azad.
1: Continue listening to Inspire FM. Inspire FM.
2: Ancient dark earth ancient civilizations in the Amazon created a highly fertile man-made soil called terra preta, or black earth. Made thousands of years ago by mixing charcoal, bone, and manure, this soil is so rich in nutrients that it can actually regenerate itself over time and is still highly prized by farmers today.
3: Had an accident, a bump, trip or fall? Then you need Claims Specialists, your first choice for accident claims. The specialist claims company on Dunstable Road in Luton. With excellent access to expert solicitors and on a no-win, no-fee basis, Claims Specialists use their 30 years' experience to help get you the best compensation possible. For injuries at work, taxi, PCO and private hire incidents, road accidents and vehicle damage, medical negligence, plus rented housing disrepair. In short, when you need to make any claim, click on claimspecialists.co.uk or call 01582 733 222.
4: AK Windows South Limited, manufacturers and installers of high-quality UPVC windows and doors, bifold doors, composite doors, conservatories, porches, skypods, fascias, gushering, and much, much more. We specialise in double glazing and triple glazing using the best German profile. If you want quality at affordable prices, AK Windows is the place to go. If your house needs a facelift, you know who to trust. For a free quote, call AK Windows today on 01582 483 777 or visit us at Unit 10 E, Britannia Estate, Leegrave Road, Luton.
5: Assalamu alaikum and welcome to Inspire FM Summer Tips. Let's have a productive summer break. Make it a habit to pray your voluntary sunnah prayers at home, following the Prophet's tradition to bring light, peace, and blessings into your living space. Thanks for tuning in and keep listening for more only on Inspire FM.
6: Enjoy quality and tasty 100% authentic halal Chinese and Thai food from Gao Express, brought to you by the team behind Topps Pizza in Luton. Choose from all your delicious Chinese and Thai favourites, then order for delivery or collection from Gao Express in Wellington Street, Luton, Marketplace Stevenage, and now also on Nightingale Road in Hitchin. Open daily midday till late. Find the number or order online at Gao, that's G-A-O, express.co.uk, or like Gao Express on Facebook.
7: अस्सलाम वालेकुम, मेरा नाम किरण है। कोर्ट कश्मीर ऑर्फन्स रिलीफ ट्रस्ट मेरा एक खूबसूरत घर है, जहां मेरे साथ सैकड़ों यतीम और बेसहारा बच्चों की तालीम व तरबियत और पुरसकून माहौल में परवरिश हो रही है, और ये सब कुछ आपके तावन से मुमकिन है। अल्लाह से दुआ है कि अल्लाह करीम आपको सदा सलामत रखे, और उम्मीद है कि आप इसी तरह अपना प्यार, मोहब्बत और तावन जारी रखेंगे। कोर्ट UK ऑफिस 03001233774
8: Oh, Hillary.
9: I was going to use newspaper display advertising.
10: But
9: it costs £10 per inch.
10: And that's too expensive.
9: Oh, indeed it is. I want to sell a 10-foot ladder.
10: Oh, Roger, invest in an ear-catching advertising campaign on this radio station instead. It's a great way to tell people about your products and service.
11: For details, click on inspirefm.org, then advertise.
12: From the studios of Inspire FM, the time is now midday.
0: बचपन से सुनते आए हैं, ये नहीं कहना, वो नहीं करना, सवाल नहीं पूछना. और फिर इसी रविश से हमारे जहनी और माशरती मसाइल उलझते चले गए. हमारे मसाइल हमारे हालात से नहीं, हमारे ख्यालात से पैदा होते हैं, और ख्यालात दुरुस्त किए जा सकते हैं. मैं हूं आज़ाद, और अगर आप भी चाहते हैं कि हम सब आज़ाद हो सकें अपने ही पैदा किए हुए मसाइल से, तो बात कीजिए, क्योंकि अब बोल के लब आज़ाद हैं तेरे, ओनली ऑन इंस्पायर FM.
13: Hello and welcome, ladies and gentlemen. Hello and welcome, Dallas, Fort Worth, and the whole world listening to Radio Azad, Voice of the People. Tamam sunne walon ki khidmat mein assalamu alaikum. A very, very warm welcome to the show. Sun rahe hain ji aap Bol Ke Lab Azad Hain Tere.
0: تاکہ وہ ٹریگر تھم نہیں ہوتا, وہ جو ساری چیزیں ٹینڈنائز ساری چیزیں بھی ٹھیک ہو سکتی ہیں, ساتھ بندہ ایکسرسائز ہی کر لے ہاتھ کی. نہیں جی, انہوں نے کہا نہیں ہم پکا لگا لیں گے.
14: لیکن واقعی ہمیں اللہ کا بہت زیادہ شکر ادا کرنا چاہیے ہر ان چیزوں پہ. لائک وی شوڈ بی سو گریٹفل فار ایوریتھنگ.
0: شو نے ہیلپ کی ساتھ جو کرنی چاہیے اس کو
14: بہت زیادہ. حضرت اللہ میں نے آپ کی جیسے پچھلے شوز آپ کے جو ابھی گزرے ہیں ان کو سننا شروع کیا. وہ
0: کیسے تھے؟ بہت اچھے شو تھے, پچھلے دو بہت ہی اچھے تھے.
14: ہاں جی بالکل, ان میں سے ایک میں نے سنا ہے, ابھی دوسرا رہتا ہے میرا. تو
0: سنا آپ نے جس میں کہا ہے جب تک آپ پوچھیں گے نہیں میں بتاؤں گا نہیں, اور آپ نے کہا جو کچھ پوچھیں گے میں وہ سب بتاؤں گا, اور اس کا راستہ بھی بتاؤں گا, پلان بھی بتاؤں گا, سب کچھ بتاؤں گا. لیکن پوچھیں گے آپ بجائے اس کے صرف ہمیں کہتے رہیں کہ آپ ایسے ہیں آپ ویسے ہیں, آپ نے یہ پا لیا وہ پا لیا, کیسے پایا, کیوں پایا, کیا ہوا, وہ پوچھیں, راستہ کون سا ہے, جو بھی آپ پوچھنا چاہتے ہیں پوچھیں تو اس کا جواب آئے گا.
14: آزاد اللہ آج میرا ایک کوئسچن ہے, وہ یہ کہ آپ کو کیسے پتا چلے گا کہ ناؤ اٹس دا ٹائم ٹو لیٹ اٹ گو. جیسے ہم نے چیزیں پکڑی ہوتی ہیں بس چھوڑتے نہیں ہیں, لیکن ایک وقت ایسا آتا ہے کہ بس اب جانے دو. وہ ہمیں کیسے پتا چلے گا کہ ناؤ اٹس دا رائٹ ٹائم.
0: جب ہرٹ کرنے لگے, جب درد جو ہے وہ قابو سے باہر ہونے لگے, جب وقت جو ہے وہ آپ کو لگے کہ یو آر ہولڈنگ اٹ فار ٹو لانگ اور اس کا کوئی فائدہ نہیں ہے, لیکن آپ ویسے ہی کلنگ آن کر کے کسی چیز کے ساتھ بیٹھ گئے ہیں, اور آپ بجائے اس کے کہ اس ڈر کو پروسیس کریں اور آہستہ آہستہ اس کو لیٹ گو کریں, کیونکہ اب آپ زندگی کے اس ڈیکیڈ میں یا اس جگہ یا اس پوزیشن میں نہیں ہیں. تو اگر کوئی چیز آپ نے بچپن سے پکڑی ہوئی ہے تو وہ بچپن کے سکارز اور تکلیفیں سیکھنے کے لیے تھیں, اس وقت آپ کے اختیار میں چیزیں نہیں تھیں, اس وقت وہ آپ کے لیے انکنٹرولیبل فیکٹرز تھیں, اب کنٹرولیبل فیکٹرز ہیں. اس بات کو آپ کو لگتا ہے کہ ہم کہیں سے بھی رب کے ساتھ جسٹیفائی کر پائیں گے کہ جی میرے ساتھ بچپن میں یہ ہوا تھا, یا میرے ساتھ جوانی میں یہ ہوا تھا, یا میرے ساتھ دھوکہ ہو گیا, وہ آگے سے جواب ہے. تو کیا, کس نے کہا تھا کہ زندگی آپ کو دوں گا تو پارٹی چل رہی ہوگی وہاں پر؟ اس میں تو سٹرگلز ہیں, اس میں تو ٹولز دیے تھے, ایک انوائرمنٹ دیا تھا, اس کے اندر آپ نے کچھ چیزوں میں آپریٹ کرنا تھا, کچھ تھوڑے سے عرصے کے لیے, ایک ویری لمیٹڈ پیریڈ آف ٹائم کے اندر آپ نے کچھ چیزیں کرنی تھی. کیا ہوا, یہ نہیں ملا, وہ نہیں ملا, ایسے ہو گیا, ویسے ہو گیا, پھر کیا کیا, وہ جو ٹیلنٹ دیا تھا, یہ جو مقصد دیا تھا, یہ جو راستے میں لوگ ملے تھے, یہ جس نے سپورٹ کی تھی, ان کو واپسی میں کیا دیا آپ نے, ان کو کیا ملا آپ سے, دکھ تکلیفیں پریشانیاں, آپ کے ماں باپ کو کیا ملا, آپ کے دوستوں کو کیا ملا, آپ نے بنایا کیا, دیا کیا دنیا کو, اپنے بعد کیا دنیا آپ چھوڑ کے آئے ہیں. تو یہ ساری چیزیں جب آپ اپنے ساتھ انٹرنل ڈائیلاگ کریں گے نا, تو آپ کو سمجھ آئے گا کہ ایکچوئل میں دنیا میں کئی چیزیں جو ہم نے پکڑ کے رکھی ہیں وہ خدا کے ساتھ لڑائی ہے ہماری. اور لڑائی کیسے, کیونکہ ایک نیچرل فلو آف لائف ہے, اس کو ہم نے ڈسرپٹ کیا ہوا ہے. ہم وقت کے ساتھ چیزیں سیکھ کر آگے بڑھنے کے بجائے, ہم جو نیچرل فلو کا مطلب ہے کوئی فوت ہو جاتا ہے آپ اس کو پکڑ کے بیٹھ جاتے ہیں, تو کیا نیچرل نہیں ہے لوگوں کا مر جانا؟ آپ رب کو مانتے ہیں لیکن اس کے نیچرل پروسیس کو نہیں مانتے, آپ تو اس کے خلاف ہی کھڑے ہیں نا. ہم کوئی چیز آپ کو ملی تھی وہ لے لی گئی ہے, تو کیا آپ ساتھ لے کے آئے تھے اس کو؟ یہیں دنیا میں ملی تھی, اسی نے دلائی تھی, اسی نے لیے, آگے کچھ اور پڑا ہوا ہوگا آپ کے لیے. آپ کوشش تو کریں آگے تو نکلیں آپ. تو جب آپ کو مقصد کی زندگی کی سمجھ آئی تھی آ جائے گی, جب آپ کو خود کا پتہ لگ جائے گا میں کون ہوں, جب آپ کو رب کا پتہ چل جائے گا وہ کون ہے, وہ کیا چاہتا ہے, ہم کیا چاہتے ہیں, یہ کہیں الائن بھی ہو رہے ہیں آپس میں دونوں کے نہیں. ہم نمازیں بھی پڑھے جا رہے ہیں لیکن دکھی ہیں, لمبے ہمارے منہ ہیں, ہم خامخواہ پریشان دکھی. اور کہا گیا, کلیئر کٹ کہا گیا, مومن کو کبھی حزن و ملال نہیں ہوتا, یعنی وہ ہر وقت کا دکھی اور وہ ملال پیچھے کی کہانی کو یاد کر کے, کاش میں نے یہ نہ کیا ہوتا, وہ نہ کیا ہوتا, ہو گیا, گزر گیا, آگے کیا ہے, کیونکہ اس نے یہاں پرماننٹ نہیں رہنا ہے. یہاں اگر دیکھیں, اگر مجھ کو کوئی 50,000 سال بھی رہنا ہوتا تو چلو پھر بھی تک بنتی تھی کہ چلو جی یہ ہو گیا وہ ہو گیا آگے کیسے چلوں گا. ٹائم ہی 50, 60, 70 سال ہے, کسی کے پاس اس سے بھی کم ہے. تو اس کے بیچ میں یہ نہیں ملا, وہ نہیں ملا, یہ ہو گیا, وہ ہو گیا. بچپن میں ماں باپ ملے تو مسئلہ, نہیں ملے تو مسئلہ, بچے ہوئے تو مسئلہ, بچے نہیں ہوئے تو مسئلہ, دوست ملے تو مسئلہ, نہیں ملا تو مسئلہ, محبت ملی تو مسئلہ, نہیں ملا تو مسئلہ, شادی ہوئی تو مسئلہ, نہیں ہوئی تو مسئلہ, طلاق ہو گئی تو مسئلہ, نہیں ہو رہی ہے تو ایک اور مسئلہ. ان مسائل میں آپ کو کیا لگتا ہے کہ جس کام کے لیے آپ آئے ہیں وہ مذاق کر رہے ہیں ہم اس کے ساتھ, اور سینکڑوں سالوں سے یہی ڈرامہ چل رہا ہے, ساس بھی کبھی بہو تھی سے باہر نکلیں, اور हमने जिंदगी की माँ बहन और बाप भाई करके रख दिया है, अपना भी हमने ये कर दिया है, दुनिया के साथ भी हमने ये कर दिया है, मकसद के साथ हमने ये कर दिया है, तो कब तक चीज़ों के साथ लटके रहेंगे, कब तक किसी और से पैसे लेके खाते रहेंगे बेगैरतों की तरह, कब तक किसी और की एनर्जी से एनर्जी लेके जिंदा रहेंगे बेशर्मों की तरह, कब तक, हमने वापस भी तो कुछ करना है किसी को। जो आदमी आपकी बात सुनता है सारे दुख लेके परेशानियां उस पर चढ़ जाते हैं और उसी से सब कुछ मांगने शुरू हो जाते हैं बजाय इसके कि उसको तो कुछ कहना ही नहीं है जिससे आपको एनर्जी मिल रही है। मेरी जिंदगी के कुछ 4-5 रॉक्स हैं पिछले 25-30-40 सालों से, हराम हो उन्होंने मेरे लिए जो एक वक्त में कर दिया, इट्स मोर देन एनफ। सारी जिंदगी मैं उनको ब्लेसिंग के तौर पे लेता हूँ, कभी तकलीफ परेशानी उनको नहीं बताता, अगर शेयर कर ली, बात कर ली, लेकिन उससे का कोई मकसद नहीं होता कि उनसे कुछ लेना है या उनसे मुझे कोई सपोर्ट चाहिए, नहीं, वो हैं, यही बहुत बड़ी सपोर्ट है। वो मुझे जानते हैं, बहुत बड़ी सपोर्ट है। मुझे कोई एक्सप्लेन नहीं करना पड़ता, बहुत बड़ी सपोर्ट है। लोग मेरे बारे में क्या कहते हैं उनको इससे परवाह नहीं, बहुत बड़ी सपोर्ट है। तो बिल्कुल इसी तरह आपको भी समझ आ जाना चाहिए, बचपन की चीज़ें बचपन में अच्छी लगती, जवानी की चीज़ें जवानी में करें, मिडिल एज की चीज़ें मिडिल एज में हैंडल करें। अब आहिस्ता आहिस्ता हम मैच्योर हो रहे हैं और बुढ़ापे में जाके जितना हमारा बचपना है, जितनी हमारी इनसिक्योरिटीज़ हैं, वो सामने आ जाती हैं। हम इतने बुरे और नीच सोचों वाले और इमोशनल और नीडी बूढ़े और बूढ़ियाँ होते हैं कि हमसे बच्चे मिलना ही नहीं चाहते, और इस चक्कर में हम उनको दूर कर देते हैं और जो भी हमारी इन्वेस्टमेंट होती है वो सारी की सारी ज़ाया हो जाती है। तो सोचें समझें, सोचने समझने से आप क्या बनेंगे, एसेट बनेंगे। नेचर के साइकिल को एक्सेप्ट करने से आप क्या बनेंगे, एसेट बनेंगे। अपनी चीज़ों को खुद हैंडल करने से आप क्या बनेंगे, एसेट बनेंगे। कोई इतना बेवकूफ़ नहीं है इस दुनिया में कि एसेट छोड़ दे, नोबडी लीव्स एन एसेट, एवरीबडी वॉन्ट्स to own the asset, they just don't want the liabilities, then don't be a liability. जिंदगी में आप liability बनने के लिए आए हैं, जानबूझकर तो आप कोई भी नहीं liability बनेगा ना, लेकिन हम जानबूझकर कंपनी अपनी ज़ात को bankrupt करा देते हैं, खुद liability बन जाते हैं। लोग आपसे बात नहीं करना चाहते, आपसे मिलना नहीं चाहते, आपके साथ टाइम नहीं स्पेंड करना चाहते। दोस्ती तो बड़ी दूर की बात है, शादी तो बड़ी दूर की बात है, पार्टनरशिप तो बहुत ही दूर की बात है। हम में से कई लोग इस काबिल भी नहीं उनके साथ कोई क्वालिटी टाइम स्पेंड करें, क्योंकि उसमें आपके दिमाग में गेमें चल रही हैं, दुनिया, लोग, हालात, लोगों पर टांग रखना, कोई सोशल एक्सेप्टेंस के लिए चीज़ बना लेना, किसी के साथ पार्टनरशिप में अपने फ़ायदे उठा लेना। कल मैं हूँगा ही नहीं, पता नहीं कितना हूँ मैं, इस ड्रामे के अंदर फोकस करूँ मैं या जो मुझको दुनिया में करना है और जिस तरह मुझे डील करना है इसी से मुझे आखिरत, जो हम कहते रहते हैं, अगर हम आखिरत के मानने वाले हैं तो आखिरत के लिए क्या कंट्रीब्यूशन है, क्या इन्वेस्टमेंट है? तो जब है ही कुछ नहीं, तो मेरा ये, मेरा वो, मेरा फलां, मेरा ये, मेरी शादी, मेरी तलाक, मेरा बच्चा, मेरे साथ ये, मेरे साथ धोखा, मेरे साथ बचपन में, मेरे साथ माँ बाप ने, मेरे साथ बहन भाइयों में, और बाहर निकल भाई इन सारी बातों से। एडल्ट आदमी ये बातें सोचता रहता है। हम लोग ज़हनी तौर पर क्या कहते हैं ऐसे लोगों को, मैन चाइल्ड, मोरॉन्स, इम्बेसिल्स। एक्चुअल में हम ये हैं, और मैं तो बता चुका हूँ बहुत दफ़ा मर्दों और औरतों को कि ये जिसकी जो हरकत होती है, इसको इंग्लिश में ये कहते हैं, उसको उर्दू में ये कहते हैं, और इसको हम लोग गाली समझते हैं, लेकिन ये वर्ड्स हैं, एक्सप्रेशंस हैं हमारे अंदर के, जो भी इनर चाइल्ड जो अभी तक हील नहीं हो पाया, जो हम चीज़ों को समझ नहीं पाए। हमारी ग्रीड ही ख़त्म नहीं हो रही, हमारी लस्ट ही ख़त्म नहीं हो रही। हम वो उतना जमा करना चाहते हैं जितना हमने इस्तेमाल नहीं करना। जो हमने कमा लिया है वो उससे हमारी औलादें और लोग बर्बाद हो जाएंगे, बजाय इसके कि हम हर महीने काम करें उससे आपका कुछ बने और हर साल थोड़ी थोड़ी तरक्की हो, बजाय इसके कि इतना हो जाए कि आप पागल हो जाएं और उस पैसे को और उस चीज़ को छुपाते छुपाते अपने घर में और अपने कंपनी में और अपनी ज़िंदगी में लड़ाइयाँ शुरू कर दें। तो ये जब आप इस तरह सोचना शुरू करेंगे तो इससे आपको सुकून आएगा। एक और बात जो यहाँ पर करना ज़रूरी है, देखें, जब आप बहुत नीडी होते हैं ना, या आप डेस्परेट हो जाते हैं, या आप किसी चीज़ की चाह में उसके पीछे भागना शुरू कर देते हैं, चाहे वो कोई इंसान हो, चाहे वो मकसद हो, चाहे कोई फेम हो, कोई नेम हो, कोई भी चीज़ हो, तो फिर आपकी एक इंतहाई तकलीफ दे ज़िंदगी में आप पैर रख देते हैं, और ये एक विशियस साइकिल है, इससे बाहर नहीं निकला जा सकता। और इससे आप क्या करते हैं, यू डिसरप्ट द नेचुरल फ्लो ऑफ लाइफ। उसमें वक्त के ऊपर कुछ चीज़ें आपको मिलती हैं, کچھ پہلے دوسرے ڈیکیڈ میں ملتی ہیں, کچھ تیسرے چوتھے میں ملتی ہیں, کچھ کبھی نہیں ملتی ہیں. ان چیزوں کے ساتھ آپ کمفرٹیبل ہوتے ہیں. نیچرل سائیکل کے اندر زندگی چلتی ہے. لوگ آپ سے ملتے ہیں, علیحدہ ہوتے ہیں, کچھ لوگ تھوڑے سے وقت کے لیے ساتھ ہوتے ہیں, کچھ زیادہ وقت کے لیے, کچھ لمبے وقت کے لیے, کچھ لوگ آپ سے شروع میں, کچھ بعد میں بچھڑ جاتے ہیں. یہ ایک نیچرل فلو ہے چیزوں کا. کچھ چیزیں آپ کے گفٹ سے الائن ہی نہیں کرتی, کچھ چیزوں کا آپ میں نیچرل ٹیلنٹ ہی نہیں ہوتا, کچھ چیزوں کا آپ کے لیے وہ ہمت, وہ طاقت, وہ زیسٹ, وہ ریزیلینس ہی نہیں ہوتی کہ آپ وہ حاصل کریں. کئی لوگوں کا وہ پروفیشن ہی نہیں ہوتا, کئی لوگوں کے لیے وہ انسان جن کے پیچھے بھاگ رہے ہوتے ہیں وہ ان کے لیے نہیں ہوتے, وہ اس اسپیسیفک رشتے کے لیے نہیں ہوتے, وہ کسی اور چیز کے لیے ہوتے ہیں. ان کے ساتھ ہم خراب کر لیتے ہیں اور اس وقت کو بھی ہم برباد کر لیتے ہیں. تو جب آپ ڈیسپریٹ ہونے سے باہر نکلیں گے, نیڈی ہونے سے باہر نکلیں گے, ریئلٹی کو ایکسیپٹ کریں گے, اس فائن بیلنس کو سمجھ جائیں گے کہ وٹ ٹو ہولڈ آن ٹو, وٹ ٹو لیٹ گو, اس بات کو سمجھیں گے ہاؤ مچ از گڈ انف, مجھے اس دنیا میں کتنا رہنا ہے, کتنے سال رہنا ہے, کتنا پیسہ, کتنا نام مقام مجھے چاہیے اپنے بیسک کام کرنے کے لیے. اور جو کچھ آپ کو ملا ہے اس پہ زیادہ دھیان ہوگا, دوسروں کو کیا ملا ہے اس پر دھیان دینے سے باز آ جائیں تاکہ آپ چیزوں کو بہتر ہینڈل کر سکیں اور یہ پریشر آپ کو بودر نہ کرے. جب آپ یہ کریں گے تو آپ کیا کریں گے, بدقسمتی سے اس سٹیج پہ آ کے آپ وہ سوچنا شروع کریں گے یا وہ کرنا شروع کریں گے جس کے لیے آپ کو پیدا کیا گیا ہے. اور زیادہ تر بدبخت ہم لوگ 35-40 میں ہمیں آ کے یہ بات سمجھ آتی ہے کہ ہمیں سوچ کر کرنے کے لیے پیدا کیا گیا ہے. کرنے کے لیے جانور, حشرات الارض, رینگنے والے, اڑنے والے جانور, ان لوگوں کے لیے ان کو صرف کرنا ہے, ان کو اور کچھ نہیں آتا, ان میں بیسک انٹیلیجنس ہے. ہم میں بہت کچھ ہے, آرٹیکولیشن کی ابلٹی سے لے کر, علم البیان سے لے کر, انٹلیکچوئل ابلٹی ہمارے اندر ہے جس کی وجہ سے ہم دنیا کو مسخر کر رہے ہیں. دنیا ہمارے تابع ہے, سب کچھ ہمارے انڈر ہے, ہم کانکر کر چکے ہیں دنیا کو. تو جب ہمیں یہ سوچ کر کرنے سے ہوتا ہے, ہم 40 سال تک کیا کر رہے ہوتے ہیں, ورینگ سے صرف سٹریس بڑھتا ہے, پریشانی آتی ہے, ڈیسپریشن آتی ہے, نیڈینس بڑھتی ہے, آپ کی فیلنگز بار بار ہرٹ ہو جاتی ہیں. تو ورینگ سے آپ اپنے آپ کو راب کر لیتے ہیں, آپ کی انرجی سے, پروڈکٹیو تھاٹ سے, کلیئرٹی آف مائنڈ سے, چیزوں کو دیکھ نہیں سکتے آپ کلیئرلی کیونکہ آپ وری کر رہے ہیں 30-35-40 سال تک. اور تھنکنگ شروع کر دینی چاہیے تو شروع سے ہی, جس میں آپ کو تمام اسپیکٹس آپ کے سامنے ہو جاتے ہیں. جب ہم اتنا ارج کے ساتھ, اتنی پاگل پن کے ساتھ کسی چیز کے پیچھے بھاگ رہے ہوتے ہیں, کسی بھی چیز کے پیچھے, تو آپ کو ارد گرد نظر آنا بند ہو جاتا ہے. اور کئی دفعہ جو چیز اصل میں آپ کے لیے, وہ آپ اس چیز کی سائڈ پہ پڑی ہوتی ہے, رائٹ سائڈ, لیفٹ سائڈ, فرنجز کے اوپر وہ چیزیں ہوتی ہیں, اور ول آپ ٹنل ویژن میں چل رہے ہوتے ہیں صرف لانگر رن میں, تو وہ آپ کو کبھی نظر نہیں آتی. اور راستے میں کئی لوگ جو آپ کے ساتھ ہونے چاہیے تھے, کئی اپرچونیٹیز, کئی انوائرمنٹس جو آپ کے لیے تھے جس میں آپ کمال کر سکتے تھے, وہ چھوڑ کر ان چیزوں کے پیچھے, ان لوگوں کے پیچھے, اس پاور یا کرسی کے پیچھے آپ بھاگ رہے ہوتے ہیں, جو آپ کے اینڈ میں جب آپ کے ہاتھ آتی ہے تو سب کچھ آپ لوز کر چکے ہوتے ہیں, مینٹل, فزیکل, سائیکولوجیکل ہیلتھ بھی, اسپریچول ہیلتھ بھی, رشتے بھی, اور بہت ساری چیزیں بھی. تو اس کو نظر, یہ سمجھنا, یہ جو ابھی میں نے آپ کو ایکسپلین کیا ہے نا, یہ جس بندے کو اتنی سی بات سمجھ آ گئی, زندگی میں اس کو تکلیفیں, پریشانیاں, پھر وہ ڈھونڈا کرے گا کہ مجھے کوئی تکلیف ملے, کوئی پریشانی ملے, کوئی مسئلہ ملے, میں حل کروں. پھر آپ کو یہ جو ہر چیز آپ کے دروازے پہ کوئی تکلیف, پریشانی, مسائل ڈال جاتے ہیں نا لوگ, یہ ختم ہو جائے گا, آپ کا دکھنا بند ہو جائے گا, دکھنا شروع ہو جائے گا آپ کو, اور پھر آپ کی مرضی ہے, پک اینڈ چوز کریں. آپ اس سے بہتر اگر کلپ کوئی سمجھتا ہے کہ ریکارڈ کرا لے گا تو وہ نہیں ہو سکتا, وہ صرف آپ کے سر ہے, سارے سہرے آپ کے سر چلے جاتے ہیں سجیلا جی. بار بار
14: یہ سب کچھ آپ کرتے ہیں,
0: یہ ہوا کیا تھا, اب بتائیں یہ جو کیا بتایا ہے, کیا سمجھ آئی؟
14: ہاں کہ یزاد اللہ, آپ نے تو مسئلے کا حل, مسئلے کی جڑی آپ نے ختم کر دی.
0: میں نے پتہ ہے یہ کیا کیا ہے
14: جی,
0: یہ میں نے ایک بندہ تھا جو بڑا ویک تھا, ٹھیک ہے, وہ کسی سے محبت کرتا تھا تو وہ اس بندی کو کچھ بتا نہیں سکتا تھا کہ میں آپ سے محبت فرماتا ہوں, اب ہماری شادی ہو جائے, اب ہمارے 2 بچے ہوں جن کی شکل میری طرح, عقل آپ کی طرح, خدا نخواستہ ہو جائے, ٹھیک ہے, یہ سب وہ کہہ نہیں پاتا تھا. تو اس کا ایک دوست تھا جو ایک بہادر قسم کے بے وقوف دوست ہوتے ہیں نا, جو صرف انگلی کرنا جانتے ہیں, وہ آپ کو مروانا چاہتے ہیں, پھنسانا چاہتے ہیں, تو وہ آپ کو خواہ مخواہ کی شہ دیتے ہیں, اور پھر آپ سے وہ کہتے ہیں جی آپ نے ایسا کرو, اس دفعہ جاؤ مرد بنو اور جا کر کہہ دو سب کچھ, ٹھیک ہے. تو وہ بندہ پھر بڑا تیار شیار ہو کے خوشبو وغیرہ لگا کے یو نو جاتا ہے, اور وہاں پر اس بندی کے سامنے کھڑا ہوتا ہے, وہ اس نے اپنی اسپیچ پوری تیار کی ہوتی ہے, اور آف کورس जब आप इतने डेस्परेट होते हैं, घबराए हुए होते हैं, हॉर्मोन्स बम्बार्ड कर रहे होते हैं, आपकी बेसिक यू नो चीज़ें आपको चाहिए, लेकिन उसके लिए आप इतना बड़ा ड्रामा करके यू नो घबराए हुए, अगला बंदा बेचारा आम सा इंसान है, वही हर वक्त घबराया घबराया रहता है, उसको लगता है मैं तो कुछ हूँ ही नहीं, मेरे में तो कोई खास बात है नहीं, लेकिन अब आपके दिमाग में घवा बना हुआ है तो उसने उसको मतलब हवा बनाए हुआ है, ठीक है, तो अब आप उसके सामने खड़े हो गए तो ऑफ कोर्स आप अपना सारा लेक्चर भूल गए, ठीक है, मैं तो हाँ तो वो तो नहीं तो ये तो लेकिन तो फलां तो मैंने तो, अब जब ये कहने शुरू होते हैं तो उसको, तो अब वो दोस्त पीछे से उसे कहता है बोल सब कुछ, ठीक है, तो उस दोस्त की तरफ देखता है और फिर लड़की की तरफ देखता है और एक सांस लेता है लंबी सी और कहता है सब कुछ। समझ रही, ये मैंने इसका एक छोटे से लतीफे में पूरी कहानी डाल दी है ऐसे ही, और मैंने पूरा समा बांधा है ताकि हर बंदे को नजर आए ये दोस्त कौन है, वो दूसरा कभी दोस्त कौन है, वो लड़की बेचारी सामने कौन है जो दुपट्टा सीधा करके घबराई हुई है, ठीक है जी, और आपकी परफ्यूम से उसका सांस बंद हो रहा है और उसकी बॉडी ओडोर से आपका बंद हो रहा है, लेकिन आप जज्बाती हुए इस वक्त, ठीक है जी। लोग बड़े कमीने हैं जब वो कहते हैं सर आप तरह खुल के हंसते हैं, हमें बड़ा मजा आता है, अरे भाई मैं रोज हंसता हूँ लेकिन इतनी सीरियस बातें हो रही होती हैं लाइफ में, तो मैं लोगों को हंसाता रहता हूँ, हंसता रहता हूँ, उन पे भी हंसता हूँ, हर वक्त लोगों की टांगें खींचता रहता हूँ, लेकिन शो में मैं कहाँ हंसूँ, कोई मुझे हंसाने वाला बंदा आए मेरे से हंसने की कोई बात करे, ठीक है, फिर हम भी हंसेंगे आहिस्ता आहिस्ता,
14: ज्यादा लगता है हमें इतना हंसाते हैं हमारे तो मुंह दुखते हैं उसके बाद,
0: क्योंकि सीरियस भी तो बातें करके सर भी तो दुखाता हूँ, तो फिर मेरा हक बनता है मैं मुंह भी दुखाऊं हंसा हंसा के, क्योंकि दुनिया में जो लोग आपको बहुत हंसाते हैं ना, फिर यही लोग आपको बहुत रुलाते भी होते
14: हैं।
0: हाँ, लेकिन आपने ये सोचना होता है कि जिस इंसान ने हंसाया है उसको कुछ थोड़ा बहुत लेवरेज दें कि वो कभी कभी आपको रुला भी सके, क्योंकि हंसाया भी तो उसी ने है ना, ये बिल्कुल ऐसा है, वही रब है हमारा जिसने हमें सब कुछ दिया, सब कुछ जो हम भूल जाते हैं, और थोड़ा बहुत दुख, थोड़ी बहुत तकलीफ, थोड़ी बहुत परेशानी, वो भी हमें इतनी बड़ी पहाड़ जैसी इसलिए लगती है कि हम अपने इर्द गिर्द लोगों को नहीं जानते, हम गजा के लोगों को कभी नहीं मिले उनको जानने के क्या है, हम कश्मीर के लोगों को कभी नहीं मिले, हम अफ्रीकन कंट्रीज़ में जो लोग खा पी नहीं सकते उनको कभी नहीं मिले, अंडर नरिश्ड हैं, हम बेसिक नेसेसिटीज़ ऑफ लाइफ जिन लोगों को नहीं मिली, कई मजबूर गरीब लोग जो अदालतों में जेलों में सालों से सड़ रहे हैं बिना किसी गुनाह के, हम कभी उनसे नहीं मिले, तो जब हमें नहीं पता होता ना किसी चीज़ के बारे में तो हम समझते हैं जो हमें पता है बस वही सब कुछ है और मुझे सब कुछ डिज़र्व करता हूँ, हालांकि अगर हिसाब किताब पे दुनिया में रब आ जाता ना तो बहुत सारे लोगों के पास जो अभी है वो कुछ भी ना रहता और जो कुछ मिला हुआ है वो उनसे ले लिया जाता, तो हमें शुक्रगुजार होना चाहिए उन चीज़ों का जो हमें बिना अर्न किए डिज़र्व किए मिला हुआ है, हमको सिर्फ कोशिश करके इसका शुक्र अदा करना है और एक स्टेप फर्दर जाना है तो इसको डिज़र्व करना है, एक स्टेप और फर्दर जाना है तो इसको लोगों के साथ शेयर करना है, चाहे वो पैसे हैं, चाहे वो यू नो डोनेशन इन काइंड है, चाहे किसी से अच्छी प्यार भरी बात है या कोई आसानी पैदा कर सकते हैं आप किसी भी अच्छी चीज़ में, आप कर सकते हैं कोई ऐसा बूटा लगा सकते हैं जिसके साए में कल कोई बैठेगा, कोई ऐसी यू नो कोई ऐसा ज़कात का काम, कोई खैरात का काम, कोई ऐसी चीज़ जिससे लोगों की भलाई हो सके, उनकी ज़िंदगी उनका मकसद क्लियर हो सके, यही सब कुछ है और यही बचत है, बाकी सब कुछ खाया पिया गिलास तोड़ा बाहर आने निकल आने आखिर में, ये किसको नहीं पता, यही हिसाब किताब क्लियर लिखा हुआ है, दुनिया में रब की किताब वाहिद चीज़ है, उसने पूरा हिसाब किताब लिख कर आपको दे दिया है, ये करोगे तो ये होगा, तुमसे पहले ने ये किया उनके साथ ये हुआ, देखो तुम कहीं ऐसे ना बन जाना, सोचो समझो देखो उसको इस तरह चीज़ों को डील करो, जो चाहो खाओ पियो उठो बैठो घूमो, उसके साथ इस चीज़ को पकड़ के रखना है और टुकड़ों में नहीं बटना है, कुछ एक्चुअल में नहीं है, और अगर नहीं करोगे तो ये ऐसा होगा और इस हद तक ख़तरनाक होगा, और ये दूसरा जो करते हो जिसमें छोटे से अच्छे कुछ मुट्ठी भर नेक काम आसानी पैदा करने वाले हकीकत को जानने वाले लोगों के को मदद करने वाले यतीम गरीब मस्कीन के साथ या जो लोग ज़रूरतमंद हैं उनके साथ मदद कर देने वालों के लिए ये है, और ऐसा ऐसा ऐसा है जो तुम्हारे वहमो गुमान में भी नहीं है, तो अब आपने ट्रेड करना है या नहीं करना ये आपके लिए है, और इसी सब के बीच में रहते हुए सब कुछ इन्जॉय करते हुए रब की मेहरबानियों को भी आप थोड़ा थोड़ा करके भी वो चीज़ हासिल कर सकते हैं, काम इतना आसान है, इतना आसान है, इसीलिए उसको गफूर रहीम कहते हैं, क्योंकि सब कुछ दे दिया है, उसके बीच में तुम्हारी बेहतरी के लिए अपनी बेहतरी के लिए तुम्हारी ये सब ये किया जाता है, और आखिर में होगा, होगा वही जो उसने कहा है। कुछ भी हो जाए, दुनिया का कोई बंदा कुछ भी कह दे वो नहीं होगा, पावरफुल से पावरफुल आदमी कुछ भी कह दे वो नहीं होगा, सब कुछ ख़त्म हो जाएगा, लेकिन जो उसने कहा है वो होता आया है, होता है, होता रहेगा। इसके अलावा अगर कोई आपके पास और भी, इसीलिए जिस तरह वो बात करता है, जैसे कम्युनिकेट करता है, जैसे वो चीज़ों को करके दिखाता है, इतनी ऑथेंटिसिटी सिर्फ उसमें है, इसीलिए वही अजीम अजीम तर है और इसीलिए वो ऑल नोइंग ओमनिपोटेंट है। तो फिर लड़ाई किस बात की है? और ये जो बहुत मज़े के जो ना इज़राइलाइट्स को जो इज़राइल कहते हैं, उसका मतलब है द वन हु रेसल्स विद गॉड। यही हम करते रहते हैं, हम हर वक्त खुदा के कानून से रेसल करते रहते हैं। हमें दीवार पे लिखा हुआ नज़र आ रहा है, इसको कहते हैं ना राइटिंग ऑन द वॉल, नविश्ता दीवार जिसे कहते हैं। हमें पता है क्या हमारा हो सकता है, क्या नहीं हो सकता, हम किस काबिल हैं, किस जोगे हैं, सब पता है हमें। इस वक्त क्या हो रहा है, आगे क्या हो रहा है, हम बड़े रिफाइन इंस्ट्रूमेंट हैं, हमें बहुत कुछ पता है, लेकिन हम सिर्फ ज़ोर लगाते रहते हैं, खामखा ज़ोर लगा के कुछ नहीं होता। हमने भी लगाया 35-36 साल,

0: करने लेकिन हिफाजत करने को हमेशा तैयार हैं, ठीक है, तो वो हो गए उसके वली। दूसरा लफ्ज़ क्या है? मौला। मौला होता है जो ना सिर्फ ये नियत रखता हो बल्कि हिफाजत कर रहा हो। ऐसा दोस्त जो आपकी हिफाजत कर रहा है, आपका मामला संभाले हुए है उसी वक्त, उसको उस वक्त वली नहीं कहेंगे, क्या कहेंगे? मौला। कुरान ने इस आयत में अहले ईमान के वली और कुफार के वली का जिक्र किया। अल्लाहु वलीयुल लदीना आमनु, अल्लाह अहले ईमान का वली है, जिन लोग जो लोग ईमान ले आए उनका वो वली है। युखरिजुहुम मिनज़्ज़ुलुमाति इलन नूर, वो उनको अंधेरों में से नूर की तरफ ले आता है। वल्लज़ीना कफरू, और जिन्होंने कुफर किया, औलियाउहुम अत्ताहूत, उनके वली कौन हैं? ताहूत यानी बगावत करने वाली फोर्सेस, अत्ताहूत। युखरिजूनहुम मिनन नूर इलज़्ज़ुलुमात, वो उनको नूर से निकाल कर अंधेरों की तरफ ले जाते हैं। उलाइका अस्हाबुन नार हुम फीहा खालिदून, तो यहाँ पर जिक्र किया कि हमारे भी वली हैं, वो कौन हैं? अल्लाह। और कुफार के भी वली हैं, वो कौन हैं? ताहूत। दोनों के वली हुए। एक और जगह चलते हैं, सूरत मुहम्मद। अल्लाह ताला फरमाते हैं, ذَلِكَ بِأَنَّ اللَّهَ مَوْلَى الَّذِينَ آمَنُوا وَأَنَّ الْكَافِرِينَ لَا مَوْلَى لَهُمْ। अजीब। वहाँ कहते हैं ये सब इसलिए कि अल्लाह अहले ईमान का मौला है और काफिरीन इनका कोई मौला नहीं है, इनका कोई मौला। सूरह बकरा में दोनों का वली तो है, सूरह मुहम्मद में मौला सिर्फ एक का है, दूसरे का मौला नहीं है। वली और मौला का क्या फ़र्क बताया था मैंने? एक है जो आपकी हिफाजत करने का इरादा रखता है, उसकी नियत रखता है, उसका उसके अंदर इम्कान है। दूसरा है जो वाकईतन आपकी हिफाजत कर रहा है। उनके ताहूत उनकी हिफाजत करने की नियत तो रखते हैं, वली तो वो हैं, लेकिन जब हिफाजत करने का टाइम आता है तो वली से निकलकर उनको क्या बनना पड़ता है? मौला। वो उनके पास बेचारों के पास है ही नहीं। वन काफिरीन ला मौला लहुम, या सलाह। ذَلِكَ بِأَنَّ اللَّهَ مَوْلَى الَّذِينَ آمَنُوا وَأَنَّ الْكَافِرِينَ لَا مَوْلَى لَهُمْ। यहाँ पर और बहुत प्यारी नाजुक बातें हैं। एक तो है दो के दरमियान रिश्ता है, एक तरफ है अल्लाह ताला और एक तरफ है हम, रिश्ता है हम दोनों के दरमियान। और रिश्ते का नाम क्या है? विलायत। अल्लाहु वली अल्लज़ीना आमनु, तो पहले अल्लाह ताला, फिर रिश्ते का लफ्ज़। रिश्ते का लफ्ज़ क्या है? वली, विलायत, और फिर हम। अगर मैं कहूँ टीचर और स्टूडेंट, तो उनके दरमियान भी एक रिश्ता है, लेकिन इस रिश्ते में आला मकाम किसका है? टीचर का, ठीक है। अगर मैं कहूँ वालदैन और बच्चे, आला मकाम किसका है? वालदैन का। अगर मैं कहूँ आजिर और मुलाजिम, आला मकाम किसका है? आजिर का। अगर मैं कहूँ बादशाह और सल्तनत, आला मकाम किसका है? बादशाह का। यानी जिसका मकाम आला है उसका जिक्र पहले आता है, फिर उसके बाद अल्लाह वली अल्लज़ीना आमनु। अब दूसरी तरफ आइए, कहते हैं वल्लज़ीना कफरू औलियाउहुम अत्ताहूत, जो भी वली है उसका दर्जा आला है ना, है कि नहीं? जो वली है उसका दर्जा आला है, तो जिसका दर्जा आला है उसका जिक्र पहले हुआ कि नहीं? यहां पर कहा वल्लज़ीना कफरू औलियाउहुम अत्ताहूत, जो कुफर करते हैं उनके वली हैं ताहूत। ताहूत का जिक्र शुरू में क्या आखिर में? जब अल्लाह की बात हो रही थी तो अल्लाह, क्योंकि आला दर्जे के इस रिश्ते में आला दर्जा अल्लाह ताला का है, उनका जिक्र पहले। उस रिश्ते में ताहूत का दर्जा आला है, असलन ताहूत का दर्जा आला है, तो तवक्कु क्या थी कि ताहूत को भी पहले जिक्र करते। वो ताहूत औलियाउल्लज़ीना कफरू, ताहूत हैं जो औलिया हैं, जो वली हैं अहले कुफर के। लेकिन तरतीब बदल दी गई, तरतीब की तब्दीली नजर आ रही है आपको। इसके बहुत सारी हिकमतें हैं, लेकिन एक हिकमत याद रखना, जुमले में जिस मकाम पर मेरे रब का जिक्र किया वहाँ इनके जिक्र करने का, इनको इनके जिक्र करने का कोई जवाज़ नहीं बनता, ये उसके मुस्तहिक नहीं है, ये आखिर में जाएं, ये रिलेगेट हो गए हैं। वल्लज़ीना कफ़रू औलियाउहुम अत्तागूत, दूर जाओ तुम, बुअदन लिल्कौमि ज़ालिमीन, सुभानअल्लाह। फिर इस आयत के अंदर अल्लज़ुलुमात और अन्नूर, युखरिजुहुम मिनज़ुलुमात इलन्नूर, निकालता रहता है उन्हें अंधेरों में से नूर की तरफ। नूर वाहिद है और अंधेरे जमा है, नूर वाहिद अंधेरे जमा। नूर जैसे अगर आप, मैं इस लाइट के करीब खड़ा हूं ना तो मेरे ऊपर ज्यादा लाइट है, मैं उससे दूर चला जाता जाऊं तो लाइट की इंटेंसिटी कम हो रही है और अंधेरे के, अंधेरे का जो जो गलबा है वो आहिस्ता आहिस्ता बढ़ता चला जा रहा है, ऐसा ही होता है ना। तो हर हर कदम पे एक एक दर्जा है जुलुमात का, अंधेरों का, एक हल्का अंधेरा, फिर थोड़ा और अंधेरा, फिर थोड़ा और अंधेरा, फिर थोड़ा और अंधेरा, हर कदम से अंधेरे में इजाफा। नूर एक ही है लेकिन अंधेरों की रेंज मुख्तलिफ है। अल्लाह ताला किसी को जो बहुत दूर है नूर से, कोई करीब है थोड़ा नूर से, कोई थोड़ा और दूर है, कोई बहुत ज्यादा दूर है, लेकिन अल्लाह ताला जब तक उसके अंदर ईमान है वो उसको आहिस्ता आहिस्ता नूर की तरफ लेता आएगा, एक एक कदम, एक एक कदम, एक एक कदम। युखरिजुहुम मिनज़ुलुमात इला नूर, नूर असल में वो उसका उसका डेस्टिनेशन है, उसकी मंजिल है। इला से मुराद है कि कोई पहले दो मील के फासले पे था, अब वो डेढ़ मील के फासले पे हो गया, कोई एक मील के फासले पे था, वो आधे मील के फासले पे हो गया। अल्लाह ताला उसको करीब लाता चला जा रहा है, और इस बात में इसकी तरफ इशारा भी है कि हम में से हर एक एक ही मकाम पर नहीं खड़ा हुआ। आपको, आप कौन से अंधेरे में थे और उस अंधेरे से ला के आपको अल्लाह ताला कहाँ ले आया, कोई और किसी और अंधेरे में था उसको वहाँ से निकाल के वो कहाँ ले आया। यानी जुलुमात और अंधेरे बहुत मुख्तलिफ किस्म के होते हैं। तो हम जब किसी और को देखते हैं कि वो अच्छा कर रहा है या वो अच्छा है, और हम कहते हैं हम ऐसे क्यों नहीं हैं, हम अपने आप को कंपेयर करते हैं, हम ऐसे क्यों नहीं हैं, आपको नहीं पता वो कौन से अंधेरे में था और उसको निकाल कर अल्लाह ताला कहाँ से लाया है, और आप कहाँ पर हैं और आपको अल्लाह ताला उस अंधेरे से निकाल कर कहाँ पर लाया है। तो इसीलिए हमें दूसरे से तकाबुल करके हसद नहीं करना चाहिए कि हम, काश के हम ऐसे होते, काश के हम वैसे होते। आपका अपना सफ़र है, किसी और का अपना सफ़र है। युखरिजुहुम मिनज़ुलुमात इला नूर, वल्लज़ीना कफ़रू औलियाउहुम अत्तागूत युखरिजूनहुम मिनन्नूर इला ज़ुलुमात। फिर ये अजीब बात, कुफार के बारे में कहा उनको नूर से अंधेरों की तरफ ले जाते हैं, लेकिन कुफार कहाँ हुए नूर में? कुफार के बारे में कहा उनको नूर से अंधेरों की तरफ ले जाते हैं। यहां अल्लाह ने बड़ी गहरी बात बता दी, हर इंसान की असल नूर है, हर इंसान की असल। कुल्लु मौलूदिन यूलदु अलल फितरति, हर नया पैदा हुआ हुआ बच्चा फितरत में पैदा होता है, और फितरत है अल्लाह ताला की दी हुई फितरत, फितरत अल्लाह अल्लती फतर अन्नास अलैहा, कुरान ने कह दिया वो अल्लाह ताला की बनाई हुई फितरत है जिस पर अल्लाह ताला ने उनको बनाया। और अल्लाह खुद कौन है? अल्लाह नूर समावाती वल अर्दी, अल्लाह आसमानों और ज़मीन का नूर है। तो कुफार भी असल में नूर में थे, असल इंसान की नूर में है, और ताऊत उसको नूर से दूर लेती चली जाती है। क्योंकि आप सोचते हैं कुफार, तो आप समझते हैं शुरू से ही अंधेरे में, ना ना, अल्लाह ताला ने किसी इंसान को शुरू से अंधेरे में नहीं डाला, इंसान की फितरत के अंदर ही अल्लाह ताला ने नूर डाल दिया। सुभानअल्लाह, लाइक असहाबुन नार हुम फिया खालिदून। ओके, मक्का भी मुझे लिहाज रखना पड़ेगा। ओके सही है। قولوا آمنا بالله وما أنزل إلينا وما أنزل إلى إبراهيم وإسماعيل وإسحاق ويعقوب والأسباط وما أوتي موسى وعيسى وما أوتي النبيون من ربهم لا نفرق بين أحد منهم ونحن له مسلمون قل آمنا بالله وما أنزل علينا وما أنزل على إبراهيم وإسماعيل وإسحاق ويعقوب والأسباط وما أوتي موسى وعيسى والنبيون من ربهم لا نفرق بين أحد منهم ونحن له مسلمون. تقریبا ایک ہی آیات. عربی نہ بھی آتی ہو آپ کو تو آپ کو لگے گا کہ تقریبا ایک ہی آیات ہیں، لیکن تھوڑے تھوڑے فرق بھی ہیں. پہلے آیت کا اجمالی ترجمہ دیکھ لیتے ہیں. قولو تم سب کہو، قولو سے مراد ہے تم سب کہو. دوسری آیت میں ہے قل تم کہو، ایک سے کہا ہے. قولو سے مراد سب کہو، قل سے مراد کیا ہے؟ ایک، تم کہو، یعنی رسول سے کہا جا رہا ہے آپ صلی اللہ علیہ وسلم آپ کہیں. آمنا باللہ دونوں میں ہے، آمنا باللہ وما انزل، ہم ایمان لائے اللہ پر اور جو کچھ نازل کیا گیا، وہ دونوں میں ایک ہی ہے. لیکن ایک میں ہے الینا، ایک میں ہے علینا، فرق نظر آ رہا ہے؟ الینا جو کچھ ہماری طرف نازل کیا گیا، علینا جو ہمارے اوپر نازل کیا گیا. تو فرق پہلا ہے ہماری طرف اور ہمارے اوپر، اس کو سمجھنے کی کوشش کریں گے. پھر آگے چلتے ہیں، وما انزل الى ابراہیم وما انزل علی، پھر دوبارہ ہماری جو ابراہیم کی طرف نازل کیا گیا، جو ابراہیم کے اوپر نازل کیا گیا. اس کے بعد و اسماعیل و اسحاق و یعقوب والاسباط، و اسماعیل و اسحاق و یعقوب والاسباط. اسباط کہتے ہیں فیملیز کو، بڑے بڑے قبیلوں کو، تو ان کی فیملیز اور ان کی مزید جنریشنز کے بارے میں بات ہو رہی ہے، ٹھیک ہے. وما اوتی موسیٰ و عیسیٰ، اور جو کچھ دیا گیا موسیٰ کو اور عیسیٰ کو، دونوں میں ایک ہی طرح ہے. پھر کہا وما اوتی النبیون، اور جو کچھ دیا گیا نبیوں کو. لیکن دوسری آیت میں یہ نہیں کہا وما اوتی النبیون، صرف کہا والنبیون، وما اوتی نکال دیا، نظر آ رہا ہے. پھر کہا لا نفرق بین احد منهم ونحن له مسلمون، وہاں بھی برابر وہی بات کی، لا نفرق بین احد منهم ونحن له مسلمون، ایک ہی بات کی دوبارہ. تو کچھ باریک سے فرق ہیں. ان کو سمجھنے کے لیے پہلے ایک بات سمجھ لیں، ایک کا تعلق سورۃ البقرہ سے ہے پہلی آیت کا، دوسری کا تعلق ہے سورۃ آل عمران سے. سورۃ البقرہ کے پہلے حصے میں اللہ تعالیٰ نے بنی اسرائیل سے خطاب کیا ہے، اور اس کا ایک بہت بڑا مضمون بنی اسرائیل ہیں، یہود ہیں. سورۃ آل عمران کے پہلے حصے میں اس کا ایک بہت بڑا حصہ ہے جو عیسائیوں سے مخاطب ہے. تو بقرہ میں یہود اور آل عمران میں نصارہ، یہ پہلی بات سمجھنے کی ہے. یہود کے بارے میں ایک بات آپ سمجھ لیں کہ وہ اپنے آپ کو خدا کے خاص چنے ہوئے لوگ سمجھتے تھے، اور اس وجہ سے ان کو اس بات کا پورا اعتماد تھا کہ اگر کوئی نبی آئے گا تو کس کی طرف آئے گا؟ ہماری طرف آئے گا. ان سے کہا، اور وہ سمجھتے اپنے آپ کو ایک چنی ہوئی قوم، تو ان کو نبی کا انکار کم. وہ کہتے ہیں کہ نبی کا انکار انفرادی انکار نہیں ہے، اصل میں مسئلہ یہ ہے کہ وہ غلط قوم میں ہیں. اگر ہماری قوم میں ہوتے تو ہم مان لیتے، کیونکہ ان کا مسئلہ قومیت سے ہے اور اپنے خاص ہونے سے ہے. تو شروع میں ہی ان سے کہا تم سب قوم ہونے کے ناطے ان سے کہو، تم اب چنی ہوئی قوم ہو، اور اب ان کو قوم ہونے کے ناطے قولو، قل نہیں قولو. اور پھر ان کا مسئلہ کیا ہے کہ وہی کس کی طرف آنی چاہیے؟ ہماری طرف. تو کہا ان سب سے کہو ہم اللہ پر ایمان لائے اور اس پر جو ہماری طرف نازل کیا گیا، جو ابراہیم علیہ السلام کی طرف نازل کیا گیا. یہ سمجھ میں آ رہی ہے بات؟ اچھا، آگے یہاں تک کا فرق اب اگلی آیت میں بھی دیکھ لیتے ہیں. پہلے آل عمران میں کس سے بات ہو رہی ہے؟ عیسائیوں سے بات ہو رہی ہے. عیسائیوں کا مسئلہ یہ نہیں ہے کہ وہ سمجھتے ہیں کہ وہ چنی ہوئی قوم ہے، ان میں یہ عقیدہ ہے ہی نہیں. وہ تو کہتے ہیں عیسائیت تمام انسانیت کے لیے. یعنی یہودیت اور عیسائیت میں بہت بنیادی فرق ہیں، اور اس میں سے سب سے بڑا امتیاز والا فرق یہ ہے کہ یہودی اپنے آپ کو چنی ہوئی قوم سمجھتا ہے، عیسائی اپنے آپ کو چنی ہوئی قوم نہیں سمجھتا. عیسائیت کی پورے فلسفے کا ایک ہی مرکزی مضمون ہے، وہ ہے عیسیٰ علیہ السلام. عیسیٰ علیہ السلام سب کچھ ہے، اور ان کی اتنی شان بڑھا دی کہ ان کے مقابلے میں کوئی بھی کچھ بھی نہیں ہے، کوئی بھی کچھ بھی نہیں ہے. یعنی ان کی وجہ سے پچھلے تمام انبیاء کی وحی ضائع، جو شریعت آئی وہ ضائع، اور یہاں تک کہ ان کے فلاسفہ اور ان کے متکلمین کو تو اتنی بحث بھی کرنی پڑی کہ اگر عیسیٰ کے ذریعے سے ہی جنت میں جانا ہے، کیونکہ ان کا عقیدہ کیا ہے، عیسیٰ کے ذریعے سے جانا ہے جنت میں، انہی کی شفاعت سے جائیں گے، تو سوال پیدا ہوا کہ جو بائبل میں ابراہیم کا ذکر ہے اور نوح کا ذکر ہے اور یوسف کا ذکر ہے، ان کا کیا بنے گا؟ وہ تو عیسیٰ کے ذریعے تھوڑی جا رہے ہیں. تو انہوں نے سینٹ آگسٹین اور اوروں نے عقائد بنانے پڑے کہ نہیں جی، قیامت کے دن ایک وہاں پر ایک لابی ہوگی، اس کا نام ہے پرگیٹوری، ویٹنگ روم ہے، وہ یہ سارے انبیاء اچھے لوگ وہاں انتظار کریں گے، پھر وہاں جیزس آئیں گے اور پھر وہ ان کے تھرو جائیں گے. تو ان کو ایک نیا عقیدہ بنانا پڑا، اس کو نہیں چھوڑنا کہ عیسیٰ کے ذریعے بچاؤ ہوگا. بائبل میں اس کا کوئی حوالہ نہیں مل رہا کہ عیسیٰ کے ذریعے سے ہی بچاؤ ہوگا، تو ان کو ایک پورا نیا عقیدہ گھڑنا پڑا. کیوں، کس وجہ سے؟ کہ عیسیٰ علیہ السلام کو پکڑے ہوئے ہیں. اب وہ ایسے پکڑے ہوئے کہ بائبل کے انبیاء کو بھی ان کو نظر نہیں آتے، تو اس لیے رسول صلی اللہ علیہ وسلم سے انفرادی، کیونکہ ان کا مسئلہ انفرادی ہے، ایک فرد سے تعلق ہے، تو رسول کی انفرادی حیثیت سے کہا گیا قل، آپ کہیے ان سے، آپ کہیے ان سے. دوسری چیز جو عیسائیت کے بارے میں بہت زیادہ ضروری ہے سمجھنا، وہ کہتے ہیں کہ عیسیٰ نے، اللہ تعالیٰ نے معاذ اللہ اپنے بیٹے کو ذبح کیا تاکہ تمام انسانیت کے گناہوں کی قیمت اس کا خون ادا کرے. یہ ان کا عقیدہ ہے، انسانیت کے گناہوں کی قیمت کیا ہے؟ خدا کے بیٹے کا خون. اچھا، اس عقیدت کی بنیاد پر انہوں نے کہا کہ نہ صرف ہمارے سارے گناہ معاف، لیکن عیسیٰ کے آنے سے پہلے اگر انسان نے پاک ہونا تھا نا، تو اس کے پاک ہونے کا طریقہ تھا اللہ کے احکام کو ماننا، قانون، اللہ کی دیوی شریعت، موسیٰ کو دیوی شریعت، ہفتے کے دن یہ نہیں کرنا، یہ ہے جو کوشر کے احکام، حلال حرام کے احکام جو دیے ہیں، یہ تمام، اس کو وہ کہتے ہیں دی لا، شریعت بیسیکلی. تو انسان کی پاکیزگی کا رستہ کیا تھا؟ شریعت، شریعت پہ عمل کرے گا تو پاک ہوگا. لیکن اب کیونکہ عیسیٰ کا خون آ گیا، تو اس کی وجہ سے ہم سارے کیا ہو گئے؟ پاک تو ہو گئے، اب اس شریعت کی کوئی ضرورت نہیں رہی، اس کی ضرورت اب نہیں رہی، اب اس پر عمل کرنے کا کوئی فائدہ نہیں ہے، کیونکہ اس کے بمقابل اب عیسیٰ علیہ السلام کا خون ہے. تو اس لیے ہم عیسیٰ کی شریعت کو نہیں مانتے، ہم حلال حرام کی تمیز نہیں کرتے، اب وہ تمام احکام جو پہلے تھے وہ اب ضائع ہو چکے ہیں ان کی قربانی کی وجہ سے. یہ ان کا عقیدہ ہے. اچھا، عربی میں لفظ اعلیٰ استعمال ہوتا ہے ذمہ داری کے لیے. پھر سے کہتا ہوں، اعلیٰ کا لفظ استعمال ہوتا ہے ذمہ داری کے لیے. للہ علی الناس حج البیت، للہ علی الناس حج البیت، اللہ کی خاطر لوگوں پر ذمہ داری ہے کہ گھر کا حج کریں. ذمہ داری کے لفظ کے لیے کیا لفظ استعمال ہوا؟ اعلیٰ. علیکم انفسکم، تم سب کو اپنی ذمہ داری سنبھالنی ہے. علیکم انفسکم، آج کل بھی عربی میں اگر آپ بات کرتے ہیں تو کہتے ہیں علیہ ان اصلی، مجھے نماز پڑھنی ہے، مجھ پر ذمہ داری ہے کہ میں نماز پڑھوں. علیہ ان اذهب الان، مجھے اب جانا پڑے گا، میری ذمہ داری ہے کہ میں ابھی جاؤں. یعنی یجب علیہ، علیہ الفعل محذوف، اس کے پیچھے ایک فعل ہے، تو علیہ کے معنی ہے ذمہ داری. کیونکہ عیسائیوں نے کہا کہ اب شریعت کی ذمہ داری ہم پر نہیں ہے، اللہ تعالیٰ ان سے کہلواتے ہیں، الرسول سے کہلواتے ہیں، ان سے کہو ہم اس پر ایمان لائے جو ہمارے اوپر نازل ہوا. اعلیٰ کا لفظ کس بات کی طرف اشارہ ہے؟ ذمہ داری کی طرف، یعنی ہم پر جو ذمہ داری نازل ہوئی، ہم پر جو نازل ہوا ذمہ داری ہونے کے ناطے، جس پر ہم نے عمل کرنا ہے. وما انزل علی ابراہیم، اور جو ابراہیم پر ذمہ داری کی طرح کے طور سے نازل ہوا. اور پھر اس کے بعد وہ اسماعیل و اسحاق و یعقوب و الاسباط، لیکن پھر ایک اور فرق بھی آ گیا آخر میں، کہا وما اوتیا موسیٰ و عیسیٰ والنبیون، تینوں کو اکٹھا، جو موسیٰ کو دیا گیا، عیسیٰ کو دیا گیا اور تمام انبیاء کو دیا گیا، سب کو اکٹھا کر دیا ہے نا. لیکن پچھلی آیت میں، یہود والی آیت میں کیا کہا تھا؟ وما اوتیا موسیٰ و عیسیٰ، اور پھر وما اوتیا النبیون، باقیوں کو الگ کر دیا. اس کی بھی بڑی اہمیت ہے. بنو اسرائیل کے پہلے شریعت دینے والے نبی کون ہیں؟ موسیٰ. اور آپ کو شاید علم میں ہو شاید نہ ہو، عیسیٰ علیہ السلام ان کے آخری رسول ہیں، اور ان کو بھی وہی شریعت دی گئی. نہ صرف ان کو انجیل دی گئی، ان کو تورات دوبارہ دی گئی اور پھر انجیل دی گئی. وَيُعَلِّمُهُ الْكِتَابَ وَالْحِكْمَةَ وَالتَّوْرَاتَ وَالْإِنْجِيلَ. یعنی موسیٰ پہ تو تورات نازل کی، لیکن تورات میں اتنا بگاڑ لایا جا چکا تھا کہ عیسیٰ علیہ السلام کو دوبارہ تورات دی اور پھر انجیل بھی تھی. وَيُعَلِّمُهُ الْكِتَابَ وَالْحِكْمَةَ وَالتَّوْرَاتَ وَالْإِنْجِيلَ. تو شریعت یعنی جو ان کی خاص خصوصیات ہیں بنی اسرائیل کی، وہ موسیٰ سے شروع ہوتی ہیں اور عیسیٰ پر ختم ہوتی ہیں. وہاں ان کی بات ہو رہی تھی ان کے خاص ہونے کی، تو ان کے خواص کو ایک طرح سے پیراگراف کے اندر اور پیرنتھسس کے اندر ڈال دیا. ادھر سے وما اوتیا، ادھر سے وما اوتیا، اور باقی تمام انبیاء پر بھی ہم ایمان لاتے ہیں. وما اوتیا النبیون من ربہم. عیسیٰ علیہ السلام کے بارے میں وہ کیا کہتے ہیں؟ عیسیٰ کے بعد تو کوئی ہو ہی نہیں سکتا. عیسیٰ کے بعد تو کوئی، عیسیٰ الگ باقی سارے الگ، یہی ایمان ہے نا ان کا. سارے انبیاء ایک طرف، یہاں تک کہ ساری مخلوق ایک طرف، عیسیٰ ایک طرف. اللہ تعالیٰ نے کلام میں ایسے عیسیٰ کو پیش کیا کہ وہ ایک بہت بڑے تسلسل کا حصہ ہے، ان کی کوئی خاص تمیز نہیں کی جا سکتی. کہا وما اوتیا عیسیٰ موسیٰ و عیسیٰ والنبیون، سب کو ملا کے، تمام انبیاء کو ملا کے. کیونکہ یہ سبق سکھایا جا رہا ہے کہ عیسیٰ علیہ السلام کا کوئی الگ مقام مت رکھو، وہ بھی اس تسلسل کا حصہ ہیں. یہاں تک کہ ہمارے نبی سے بھی کہا گیا تھا قل ما کنت بدعا من الرسل، ان سے کہہ دو میں کوئی نئی ایجاد نہیں ہوں رسولوں میں سے، جیسے باقی رسول آئے تھے ویسے ہی میں بھی ہوں. ما کنت بدعا من الرسل.
1: سبسکرائب ناؤ ٹو دی بیگنر یوٹیوب چینل to watch the rest of this series and more great content from Ustad Nu'man Ali Khan. Coming up next time on Akhri Mojza.
0: I think you'll enjoy this one. Aap logon ko jinnat jin stories pasand hai? Yehi masla hai is qoum ka. Jinnat ke bare mein Quran ne baat ki hai. تھوڑی سی جن سٹوری سنتے ہیں، تھوڑی سی قرآن سے جن سٹوری.
2: کمنگ اپ نیکسٹ، انگلش ٹاک سیریز. کنٹینیو لسننگ ٹو انسپائر ایف ایم. انسپائر ایف ایم.
3: The 20-20-20 rule. To prevent intense eye strain and headaches from looking at screens all day, use the 20-20-20 rule. Every 20 minutes, take a break to look at an object at least 20 feet away for at least 20 seconds.
4: Visit Luton's biggest halal supermarket, the Grand Bazaar Supermarket on Lee Grave Road. For an unbeatable range of fresh halal meat, poultry, fish, fruits and vegetables from all around the world. And all under one roof. Plus everyday essentials, basic healthcare items and even medicine. Everything you need, all in one place. That's the Grand Bazaar Supermarket, Lee Grave Road, just next door to Shell, Luton's largest international supermarket. Open 7 days a week from 9 a.m. to 9 p.m. and view online at grandbazaarluton.com.
5: Universal Clutches on Cosgrove Way in Luton offer more than just clutch repairs. We also now cover MOTs, servicing, brakes, suspension and vehicle recoveries. We've got you covered whether you drive a manual or semi-automatic car, van or truck. We aim to provide a quick and reliable service, and Universal Clutches are an AA and RAC approved garage. For a reliable service you can trust, call 01582 876 300 or find Universal Clutches on Google, Instagram and Facebook.
6: لبيك اللهم لبيك. They say Allah loves when we include Him in our plans. So why not include Hajj in yours? Join Etimat Travel and Hospitality for our free Hajj 2027 seminar on Sunday, 2nd of August from 6:30 p.m. to 9:30 p.m. at the Dalo Community Centre in Luton. Discover our Hajj 2027 packages, learn about flights, accommodation and everything you need to prepare for this once-in-a-lifetime journey with confidence. A Q&A session is also included alongside a dinner where you can have a discussion with the Etimat Travel team, Etimat Travel and Hospitality, preparing you for your blessed journey.
7: At Blenheim Medical Centre in Luton, we provide expert male circumcision, Katna, Sunnate, Muslimani services for religious and cultural needs. Dr. Mohammed Safdar, consultant urologist, provides these services with a focus on patient safety and dignity in a professional NHS clinical setting. To discuss your requirements, call 07588 206 806 or visit biscotegrouppractice.co.uk.
8: Water is life, yet for millions of people, clean and safe water is still out of reach. Without it, communities face disease, hardship, and daily struggle. For just £150, you can install a water hand pump in Pakistan or Bangladesh, providing clean water for a whole community. Call 0121 446 5682 or visit islamichelp.org.uk to donate.
2: From the heart of Bedfordshire in Luton on 105.1 FM. This is Inspire FM News.
9: Just because you've left your car, it doesn't mean you have to switch off. Keep listening to Inspire FM online or click on your smart TV. Either way, you can stay connected to Luton's best radio station all day and all night.
2: This is Inspire FM. From the studios of Inspire FM, the time is now 11 o'clock.
10: Please do not message or call, as the following programme is a rerun of a previous live show. Any announcements made during the repeat may now not be applicable.
11: Allahu, Allahu, Allahu, Allah, Allahu, Allah.
12: Assalamu alaikum wa rahmatullahi wa barakatuh. بسم الله الرحمن الرحيم الحمد لله رب العالمين وأفضل الصلاة وأتم التسليم على نبينا محمد المبعوث رحمة للعالمين وعلى آله وصحبه أجمعين ومن تبعهم بإحسان إلى يوم الدين. رب اشرح لي صدري ويسر لي أمري واحلل عقدة من لساني يفقه قولي. Dear brothers and sisters, welcome to a new show of Tadabbur al-Quran with me, Sheikh Ahmed al-Nashash. And you can listen to this show by going to Inspire FM 105.1 from Luton. You can listen to it by going to Al-Salam Radio from Peterborough. And you can watch it by going to the Facebook page or the YouTube channel of Inspire FM. Alhamdulillah Rabbil Alameen, we are today trying inshaAllah ta'ala to talk about the last ayahs of Surah Yunus. If you've been following the explanation of the surah, Alhamdulillah Rabbil Alameen, it took a good time, mashaAllah. And during this explanation, we spoke about a lot of important issues to do with our aqidah, our faith. And if you remember how Allah subhanahu wa ta'ala started the surah to talk about the aqidah, to talk about the faith, to talk about the creation, about the oneness of Allah subhanahu wa ta'ala, now the surah ends with the same thing. In these ayahs, from 104 to the end, Allah subhanahu wa ta'ala, I can say, summarizes the important pillars of our aqidah, our faith in Allah subhanahu wa ta'ala. Muhammad sallallahu alayhi wa sallam being sent with this beautiful deen, with this amazing deen, amazing religion. And he was facing all the time, all his life, the mushrikeen, mainly the mushrikeen. Because the mushrikeen, the polytheists, they were the people who fought him, the people who tried to put doubts about his mission, people making questions, making challenges. And Allah subhanahu wa ta'ala is telling them on this ayah 104 that, look, I have the true religion. You can have your doubts as you like, because you are in yourself, you have doubts about your religion. You don't have clear vision about what you claim to believe. Sometimes you are talking about idols. Sometimes you're talking about the sun and the moon. Sometimes you say, oh, we believe that Allah subhanahu wa ta'ala is the creator, but we don't believe that he's sending a person to guide us. Sometimes you say, okay, we are worshipping these idols as mediators between us and Allah. So, the mushrikeen themselves, they don't have one vision about their religion. Some of them even, they said, you know, we are the true followers of Ibrahim. Abu Jahl said that when they were walking or going to Badr. And he invoked Allah and he said, O Allah, destroy the one who's on the wrong way. Abu Jahl. So Abu Jahl was thinking that he is in the truth, despite the fact that he knew. He knew that Muhammad sallallahu alayhi wa sallam is calling for the truth. So here comes this, as I can say, final statement to say the following. A'udhu billahi minash shaitanir rajim. بسم الله الرحمن الرحيم قل يا أيها الناس إن كنتم في شك من ديني فلا أعبد الذين تعبدون من دون الله فلا أعبد الذين تعبدون من دون الله ولكن أعبد الله الذي يتوفاكم وأمرت أن أكون من المؤمنين. Say, O Muhammad صلى الله عليه وسلم, O humankind, if you are in doubt as to my religion, Islam, know that I will never worship those whom you worship besides Allah. But I worship Allah who caused you to die. And I am commanded to be one of the believers. This is the statement, as I said. You people, if you have doubts about deen, my deen, I don't want to go to your doubts, because the surah dealt with all these doubts, with all these claims. And I'd like to tell you, this is what Allah subhanahu wa ta'ala ordered Muhammad alayhi salatu wasalam. I'd like to tell you that I will never worship what you are worshiping besides Allah. What you are associating with Allah, I will never worship them. And this reminds us of the surah. All of us, you know, قُلْ يَا أَيُّهَا الْكَافِرُونَ لَا أَعَبُدُ مَا تَعْبُدُونَ I will never worship what you are worshiping. وَلَا أَنْتُمْ عَابِدُونَ مَا أَعْبُدُ And you are not worshiping what I am worshiping. وَلَا أَنْتُمْ عَابِدُونَ مَا أَعْبُدُ You are not going to worship what I am worshiping. وَلَا أَنَا عَابِدٌ مَا عَبَدْتُمْ I am not worshiping what you are worshiping. وَلَا أَنْتُمْ عَابِدُونَ مَا أَعْبُدُ The same, you are not worshiping what I am worshiping. لَكُمْ دِينُكُمْ وَلِيَ دِينُ You have your religion, you have your way of life, you have your ideas about Allah and وَلِيَ دِينُ And I have my deen. لَا أَعْبُدُ الَّذِينَ تَعْبُدُونَ مِن دُونِ اللَّهِ So what I worship then? ولكن أعبد الله الذي يتوفاكم. I worship Allah, the one who caused you to die. And here is the challenge, brothers and sisters. The challenge is that these idols that you are worshiping, can they give life? No. Can they cause death? No. You'll never find any of the idols that the people worshipped in the past and they are worshipping now that any of them was the cause of death for anyone. They cannot protect themselves. And if you go to any temple or any place of worship and you'll see these idols, so you can. Or if you push any of these idols, statues, they fall down. They might broke to pieces. They can do nothing. But Allah subhanahu wa ta'ala is the one yuhyi wa yumit. He is creating and he is the one who causes death. And when death comes, no one can stop it. إذا جاء أجلهم لا يستأخرون ساعة ولا يستقدمون لا يستأخرون ولا يستقدمون You cannot bring it forward. You cannot delay it. And any one of you who saw any death, any type of death, if it is killing or heart attack or car incident or even like what they are doing in Gaza, bombing the people and killing them on a daily basis and in Lebanon the same. So, when it is the minute of death, no one can do anything. If you bring all doctors in the world, they cannot bring that life at all. They try and they are doing all these things and use different machines. But if the ruh, the soul, leaves, that's it. And this is As I said to you, the challenge that Allah subhanahu wa ta'ala put to the mushrikeen, the non-believers. I worship Allah, that the one who takes your life. Is there any of your gods can do that? The answer is no. وَأُمِرْتُ أَنْ أَكُونَ مِنَ الْمُؤْمِنِينَ And I will be ordered to be among the believers. May Allah make all of us among the believers. Allahumma ameen. Then Allah subhanahu wa ta'ala continued to advise in Nabi alayhi salatu wa salam and advise us as well. وَأَنْ أَقِمْ وَجْهَكَ لِلدِّينِ حَنِيفًا وَلَا تَكُونَنَّ مِنَ الْمُشْرِكِينَ and it is revealed to me, direct your face, O Muhammad sallallahu alayhi wa sallam, entirely towards the religion Hanif, Islamic monotheism, i.e. to worship none but Allah subhanahu wa ta'ala alone, and never be one of the mushrikeen, those who ascribe partners to Allah, polytheists, idolaters, disbelievers in the oneness of Allah, and those who worship others along with Allah subhanahu wa ta'ala. So that is very clear. Allah subhanahu wa ta'ala saying to Muhammad alayhi salatu wa salam, direct your face to the Ad-Din al-Hanif. What's the Deen al-Hanif? As Allah subhanahu wa ta'ala mentioned in other ayahs, Millat Abikum Ibrahim, the religion of your father Ibrahim. And what Ibrahim alayhi salam called? He called for the Tawheed, monotheism, that Allah subhanahu wa ta'ala is one and the only one. He has no partners, subhanahu wa ta'ala. And this is the problem with all the other religions, that you'll find them polytheism, that they all the time talk about different gods. Allah subhanahu wa ta'ala is telling us that He is the one and the only one. قُلْ هُوَ اللَّهُ أَحَدْ اللَّهُ الصَّمَدْ. Allah subhanahu wa ta'ala is one. And He is the one that all or everything seeks His aid. لَمْ يَلِدْ وَلَمْ يُولِدْ. He has no children, no parents. وَلَمْ يَكُلْ لَهُ كُفُوًا أَحَدْ. There is no one is similar to him. No one. Because if I say that anyone similar to Allah, this is shirk in itself. لَيْسَ كَمِثْلِهِ شَيْءٍ وَهُوَ السَّمِيعُ الْعَلِيمُ وَهُوَ السَّمِيعُ الْبَصِيرُ. There is nothing like him, subhanahu wa ta'ala. He is the all-hearing, the all-seeing. لا إله إلا هو. This is Deen Hanif. So when we say Hanif, means that he is straight. He is not going to the right or going to the left. Straight. And this is what we say in every salah. اهدنا الصراط المستقيم. Guide us to the straight path. And Allah subhanahu wa ta'ala said, وَلَا تَكُنِنَّ مِنَ الْمُشْرِكِينَ. Don't be among those who are polytheists, disbelievers in Allah subhanahu wa ta'ala.
13: وَلَا تَدْعُ مِن دُونِ اللَّهِ مَا لَا يَنْفَعُكَ وَلَا يَضُرُّكَ فَإِن فَعَلْتَ فَإِنَّكَ إِذًا مِنَ الظَّالِمِينَ. And invoke not besides Allah any such that will neither profit you nor harm you. But if in case you did so, you shall certainly be one of the zalimeen, polytheists and wrongdoers. Now, what is the dua in itself? The idea of the dua, any dua, that you believe that there is a power more powerful than you that can help, can change situations, can move things, can stop things from happening. This is the idea of the dua. Now Allah subhanahu wa ta'ala told us in the Quran how to make dua. He said, وَإِلَّهِ الْأَسْمَاءُ الْحُسْنَى فَادْعُوهُ بِهَا. Allah has the beautiful names. So call Him with these beautiful names. Did Allah subhanahu wa ta'ala told us these beautiful names? Yes. You'll find in the Quran these 99 names. From the beginning of the Quran to the end. So when we say Bismillah ar-Rahman ar-Rahim, we are talking about three names: Allah, ar-Rahman, ar-Rahim. Alhamdulillah Rabbil Alameen, Rabbil Alameen. So another beautiful name, ar-Rahman ar-Rahim, again, Malik Yawmiddin, Malik. Malik Yawmiddin. And you'll carry on. And I think many of you know these ayahs at the end of Surah Al-Hashr. والله الذي لا إله إلا هو عالم الغيب والشهادة هو الرحمن الرحيم والله الذي لا إله إلا هو الملك القدوس السلام المؤمن المهيمن العزيز الجبار المتكبر سبحان الله عما يشركون هو الله الخالق البارئ المصور له الأسماء الحسنى سبح له ما في السماوات والأرض وهو العزيز الحكيم. So the beautiful names, الأسماء الحسنى in the Quran and obviously in the Sunnah to Nabi عليه الصلاة والسلام. But what Allah subhanahu wa ta'ala said, وَلِلَّهِ الْأَسْمَاءُ الْحُسْنَى فَادْعُوهُ بِهَا. Allah has the beautiful names, so call him with this. So this means that what shall I say? I say, Ya Allah, Ya Rahman, Ya Rahim, Ya Latif, Ya Alim, Ya Khabir, Ya Sami', Ya Basir, Ya Muhaymin, Ya Qadir, Ya Qawi. Any of these beautiful names is beautiful. I can call him with these names. And I don't associate anyone with this. I don't associate a prophet or a wali or anything. Because when I start associating the dua, yani calling other than Allah, then I now go to the shirk wal a'yadu billah. And Allah subhanahu wa ta'ala said, لا تدعو من دون الله ما لا ينفعك ولا يضرك. Don't call other than Allah the one who neither profit you or harm you. Now, the Prophet alayhi salatu wasalam passed away. We know that. Allah subhanahu wa ta'ala said to him, إِنَّكَ مَيِّتٌ وَإِنَّهُمْ مَيِّتُونَ. You are going to die and they are going to die as well. Everyone is going to die. وَمَا جَعَلْنَا لِبَشَرِ مِنْ قَبْلِكَ الْخُلْدِ فَإِنْ مِتَّ فَهُمُ الْخَالِدُونَ. We didn't make anyone before you live here for eternity. If you die, are they going to be eternal? So we know, all of us, we know that Muhammad Sallallahu Alaihi Wasallam passed away. So when I start saying, making the shirk, Ya Allah, Ya Muhammad, then I'm doing shirk. So I stay away from this. Allah is telling me, call me, I call him. Easy, simple to understand. And this is what the Quran says. وَلَا تَدْعُ مِن دُونِ اللَّهِ. Don't call any other than Allah subhanahu wa ta'ala. مَا لَا يَنْفَعُك وَلَا يَضُرُّك. So anywhere, any person on earth will not harm you or benefit you. And Allah subhanahu wa ta'ala at the end of the ayah, what he said? He's saying this to the Prophet Muhammad sallallahu alayhi wa sallam. فَإِنْ فَعَلْتْ, if you call other than Allah, then you are what? You are one with the wrongdoers. Subhanallah. Allah is telling me this. And this is something all of us, brothers and sisters, we have to understand. We need to call Allah subhanahu wa ta'ala. And Allah is Qadir. The Qudra of Allah, the power of Allah subhanahu wa ta'ala is unlimited, beyond our imagination. He is changing the things by kun fayakun, be and it is. And when Allah subhanahu wa ta'ala likes to bring something to you, it comes to you with no time. No time. He doesn't need time. Subhanahu wa ta'ala. This is why it is important to call Allah alone. Because when I call Allah alone, this means that I am expecting the help to come from Allah. I call Allah to forgive me. Is there anyone on earth can forgive me other than Allah? Because he's the only one who has the power to forgive. And he has the power to punish. Only him. But I must know all the time that no one on earth can harm me without the will of Allah subhanahu wa ta'ala. And this is the next ayah confirming, inshallah ta'ala. So remember, you want to ask Allah subhanahu wa ta'ala for anything. All of us, we are human beings. We all the time have our needs. So you might have a problem. You might have a need. You've been affected by a disease, for example. Any type, even from cold to cancer. And what the people do? Starting making dua. And asking the people also to make dua for him. There is no harm in this. I can ask people to make dua for me. Because the Nabi Sallallahu Alaihi Wasallam encouraged us to make dua for our brothers and sisters. No harm. So why are you making dua? If I don't believe that the shifa, the cure, comes from Allah, why I say, oh Allah, please, cure me. Oh Allah, please give me shifa from this. Oh Allah, you know, someone he's going to operation. Oh Allah, make it successful. Why I am saying this? If I don't believe that Allah subhanahu wa ta'ala will help, what is the point of saying, Ya Allah? And you'll find many times someone going in operation, send a message, my father or mother or brother or sister or friend, going to operation today, please make dua for him. Why am I making dua? Because I believe that Allah subhanahu wa ta'ala can help. Because anything can happen during that operation. So when I say, please make dua for that person who's going into this operation today, I believe that Allah can save him. Even can save him from infection. Make that doctor, surgeon, that who's doing this surgery on that day to be focused and do the job 100%. Guide him to find where is the problem and deal with it. This is the meaning of the dua. I have to believe in this. If I don't believe in any of these things, then the dua is ruthless. This, ma'ala Allah. The dua is very important. Actually, dua is mukhul ibadah. The core of the ibadah. Inshallah, we'll continue after the break. Barakallahu feekum. Jazakumullah khairan. Assalamu alaikum wa rahmatullahi wa barakatuh.
14: This program will continue after the break. Continue listening to Inspire FM.
15: Inspire FM.
14: Inspire 105.1 FM.
16: Assalamu alaikum. You are listening to Inspire FM. New year, new me. What does that look like for you? Keep listening to find out more. When you hear the adhan, answer the call. Every step you take to the masjid is rewarded by Allah, and every prayer in congregation brings 27 times more reward than praying alone. Make the masjid a part of your daily life. Stay connected, stay inspired. Thanks for tuning into Inspire FM.
17: Did you see that guy on TV?
18: What, that no comment guy?
17: Yeah, he was sick. What was his name?
18: I think it was Atiq Malik.
17: Yeah, Atiq Malik of Liberty Law Solicitors. Atiq Malik heads up the criminal law team at Liberty Law Solicitors, specialising in everything from serious crime down to road traffic offences.
18: To find out more or for a free telephone consultation, call 01582 459955.
17: Liberty Law, there when you need us most.
19: A large and elegant wedding and events venue in the heart of Luton, catering for up to 1,200 guests with a 5-star food hygiene rating, plenty of parking, bridal suite, family rooms and prayer facilities. Crescent Hall's the perfect venue for your wedding, events, parties and conferences. We have some great offers for summer. Contact us to find out more. Call 01582 723386, email bookings at crescenthall.co.uk or search for us online and social media. Crescent Hall Luton. Conditions apply.
20: Looking for a school where your child can grow, achieve and feel truly supported in an Islamic setting? Oakwood Primary School and Nursery in Luton provide a caring, nurturing environment rooted in strong Islamic values. Our dedicated staff guide students spiritually and academically, helping them build confidence and a real love of learning. We're proud of our excellent inspection reports and the best Key Stage 2 SATS results in Luton, reflecting Oakwood's commitment to high standards and exceptional outcomes.